मैं मछली कैसी अपना कैसे देखा तय तय को उनसे लिखती मच्छी पानी को बिछड़ी नहीं ये जीवन हो गया। गुरु का सिख जिस वेले गुरु ने हुक्म च रहा है तो बख्शिश ही बख्शिश है, जिस वेले मनमत लिखा जाता है तेरे लगी आन आता है अपने पाने जो चले पाई सो बिछड़े जो मच्छी की जाने सागर के दम पंछी की जाने आकाश के दा वड्डा पाई सज्जास की जाने गुरु के दा वड्डा है मेहमान न जाने दे ब्रह्मा न जाने वड्डे ओ वड्डा पाक तेरा भाई सज्जा चला जा गुरु कौन ये विचार बनाया है तो एक चिट्ठी भी मेरी ले जाए जाके गुरु नु देके अरदास करी कदे मैं पापी से ही बख्शिश करे गुरु मैनू भी दर्शना दिता भाई सज्जे ने किया ठीक है गुरु साहब अगे गुरु की चिट्ठी तेरे को ले आया हां ते तो 9 महीने ढक दिता है जे तेरी पत्रकार लेके गुरु को चला गया गुरु 18 महीने ढक देगा उन्होंने की कर मैं नहीं जा चंगा भी तेरी मैं ख्याल है चलो मना अपने पिंड चलते शहर कोई बच ही गया हो तो भाई सज्जा अपने पिंड पड़ते आया कि वेखिया जिथे कखा की चुली सी उथे आलीशान मकान बनया बिर पिया तक जिन्हें सुदामे ने तकिया सुदामे उत्ते भी यह समाया भगवान कृष्ण से सुदाम दोवे सुदीपर सुदीपर पढ़ते विद्या पढ़ एक दिन समीपर जी की घरवाली ने किया बचे हो जी मां जी घर भी लकड़ा कोई नहीं लकड़ा लिया जंगल दोवे सुरत है समीपर जी की घरवाली ने सोचिया बच्चे हम जल्दी भी जा रहे हैं तो लगेगी सुदामे गल सुन कौन लै थोड़े जे छोले हैं चने हैं पोटली बंद दिते किसी डांडी भुख लगे ये खा के ते पानी का घुट पी लिया चले गए लकड़ा कटिया पंडा बनिया सिर के चुकन लगे गरमकार की रेत मारी डांडी मारी रात पे भगवान कृष्ण ने क्या सुनाने हूं कि करिए घर तो पहुंच नहीं सकते जंगल का मौका है सुदामे ने क्या महाराज कोई आ दरख्त है बड़ा वड्डा इहदे उत्ते चढ़ जांदे आ रात इसलिए बिताने दिन होगा फिर एक डाण के उत्ते भगवान कृष्ण जी बह गए दूजे उत्ते सुदाम भुख लगी सुदामे ने वो छोले वाली पोटली कटी सुदामा सोचन लगा मैंने जिस तरह मैनू भुख लगी है कृष्ण नू भी लगी होनी ते छोले छोड़े कृष्ण नू तो पता नहीं तो क्यों ना आप ही छक लेंगे भुख बड़ी जालू थी तो सुदामे ने की किया छोले वाली पोटली खोली ते एक फटका मारे यारी सांस कर जिस वेले छोले दंदा थले आए तो सुदामे ने जिथे आवाज आई रात का समा जंगल का मौका टिकवी रात तो दूजे धाम उत्ते बैठे भगवान कृष्ण ने किया सुदामे कुछ खाना पे सुदामे ने छेती छेती मारा इतने पता की खाने मैं तो कुछ भी बेहतर भगवान भी चुप कर थोड़े समय के बाद सुदामे जिस वे दूसरा बका मारे रवादाई भगवान
بھی کہنے لگے بھی سلامیاں بھی کھا رہے ہیں. مہاراج تو کدھر پتا ہے اتنے پتا تو میری ماں بیٹھی ہے میرے کچھ دن واسطے ایسے گریباں براس نہ کرے کر بھگوان جی بھی کوئی سمجھ میں بات پیاری سال سنگت جیسے نے سنا دے تیجا بکا مارے پھر آواز آئی بھگوان جی کہنے لگے سلامیاں پاوے من سے چاہے نہ من پر کچھ کھا ضرور ہے. مارے تو کتنا پتا ہے بھگوان جی کہنے لگے سانو آواز پہ آئی ہے دندا کی تو سلامی نے کہ ہمارا کسی بڑے پور تمہیں پتا نہیں میرا شریر ذرا دبلا ہے تے بارش ہوئی ہے تے شریر کو ٹھنڈ لگ گئی ہے تے میرا تو دم سے دم پہ بجتا ہے تے تھی کہ بجتا ہے کمرے ہیں تو اس ویلے بھگوان کسی نے بچت کر دیا جاؤ دلندری دلندر کہتے ہیں کنگلے نیوی زمین جاؤ دلندری تو پتر پرو کیتا ہے کیونکہ ون کے کھانا بندگی دکھا کے کھانا شرمندگی تے کھو کے کھانا گندگی جہاں کھو کے پیا کھانا ہے وہ گندگی کھا بھگوان نے وہ بچن کیتا پورا ہوا سندیپ نکی کو پڑھ کے ودیا بھگوان کرشن جی تو دوارکا نگری میں مارگ جا بنے تو سدامے نے کر ساری دنیا کا دلندر کاروباری سشیلا نکے نکے بچے کھان کو کچھ نہیں دلتا ایک دن سشیلا نے کی افسانی میں سنیا ہے کہ بھگوان کرشن تو اگر متر سلامی نے کیا تھا پڑھنا بھگوان کو کیوں نہیں جانتے آپ بھوکے پہ مرتے جی بھگوان کرشن ورگا تو اڈا متر ہے نالے وہ اوتار بھی ہے نالے راجا مہاراجا بھی ہے وہ کو کیوں نہیں جانتے کچھ مل جائے گا ایک دن چنگے متیت ہو جائے سوامی نے کہ آپ راجا والی گھر تک تیری کھیت ہے پر متر کو بدلے شرم یا پتری بنی شرم کا بھی وہ اوتار بھی ضرور جب تو بھائی صاحب بھائی گردار جی نکلے پتر سدام دال دی پتر کہ پنڈت سدام براہمن دال دی بال سکھائی متر سدائے لاگو ہوئی باوڑی گھر والی سشیلا جڑی سی انہیں مجبور کر دیا استری کا حق بھی بڑا زبردست ہو استری کھیل ہے وہ بھی بڑا پرو لاگو ہوئی باوڑی مر جگدیش دلندر گوائے چلتا گرتا گٹیاں کیکڑ جائیے کون پہنائے یہ ٹھیک ہے بچپن کٹھے کھیلتے رہے ہیں کھانے پیتے رہے ہیں پر وہ راجا بن گیا میرے تو غریب آدمی کس طرح وہ کوٹ ملاقات ہوئے گی کس طرح وہ کوٹ پہنچے پائتا جی لکھتے چلتا گرتا گٹیاں کیکڑ جائیے کون پہنائے ان کا نگر دوار کا تے سکھ دوار کھلتا ہے کئی دن بعد سنگھ دھرمان بھی کہ جس لیے دوارکا پہنچے بھگوان کرشن کے محل کو اندر جان لگا دربان میں رو کیا وہ کدھر جانا ہے جی میں بھگوان کو مل کر پیچھے ہٹ بچارا سنا میں ڈرتا ہے پیچھے ہٹ کوئی گل نہیں میرے اگے ہی پتا سی گریباں تو ہاں ہوں گے ایسے گھر والی نے ضد کی تھی آنا ہی نہیں پر سدا مارو منا اتنی دوروں آئے نراش ہی چلے جائیے بھگوان نے تکیا روڈا کیوں ہے سدامے نے کیا بڑی دوروں آیا آس تار کے متر ملوا کہڑا متر بھگوان کرشن میرا متر راہو بھگوان کرشن کے متر اپنی شکل وقت رہے اتنے راجے مہاراجے آ کے کھلوتے کوئی پوچھتا نہیں تو کدھروں کا متر رو کے کہنے لگا ہے درمان میں سچ کی درمان کے بیج لا کے چکے متے سے تلک لگا ہوا برہمن جا اتھی خیر پہلا میں جا کے بےنتی کر رہا سلامہ باہر ہی کرو گے
ਤੇ ਦਰਬਾਰ ਅੰਦਰ ਪਹੁੰਚੇ ਆ। ਅੱਗੇ ਭਗਵਾਨ ਕ੍ਰਿਸ਼ਨ ਜੀ ਬੜੇ ਸੁੰਦਰ ਸਿੰਘਾਸਨ ਤੇ ਬੈਠੇ, ਰੁਕਮਣੀ ਤੇ ਰਾਧਿਕਾ ਜੀ ਚਰਨ ਚੱਲ ਪਈਆਂ। ਦਰਬਾਰ ਨੇ ਜਾ ਕੇ ਨਮਸਕਾਰ ਕੀਤੀ ਤੇ ਮੱਥਾ ਟੇਕ ਕੇ ਕਿਹਾ, ਮਹਾਰਾਜ ਇੱਕ ਨਵਾਂ ਤਮਾਸ਼ਾ ਵੇਖਿਆ। ਭਗਵਾਨ ਜੀ ਨੇ ਕਿਹਾ, ਹੈ ਦਰਬਾਰ ਉਹ ਕਿਹੜਾ ਤਮਾਸ਼ਾ? ਦਰਬਾਰ ਨੇ ਕਿਹਾ, ਮਹਾਰਾਜ ਅੱਜ ਇੱਕ ਨਵੇਂ ਨਮੂਨੇ ਦਾ ਆਦਮੀ ਤੁਹਾਡੇ ਦਰਬਾਰ ਚ ਆਇਆ, ਤੁਹਾਡੇ ਦਰ ਤੇ ਆ, ਤੁਹਾਡੇ ਮਹਿਲਾਂ ਦੇ ਮੂਹਰੇ ਅੱਗੇ ਖੜੋਤ ਹੈ ਨਵੇਂ ਨਮੂਨੇ ਦੇ। ਇਹੋ ਜਿਹੇ ਆਦਮੀ ਇੱਥੇ ਵੇਖੇ, ਪਰ ਹੈਰਾਨੀ ਇਹ ਹੈ ਕਿ ਉਹ ਕਹਿੰਦਾ ਮੈਂ ਭਗਵਾਨ ਕ੍ਰਿਸ਼ਨ ਦਾ ਮਿੱਤਰ। ਭਗਵਾਨ ਸਾਡਾ ਮਹਾਰਾਜ ਸਾਡਾ ਉਹ ਕਿਉਂ ਕੀ ਹੈ, ਉਹਦਾ ਨਾਮ ਕੀ ਹੈ? ਉਹ ਦਰਬਾਰ ਨੇ ਕਿਹਾ, ਮਹਾਰਾਜ ਸੁਣ, ਉਹੀ ਉਜਿਆ ਇਨਸਾਨ ਸੀ ਸਭ ਪ੍ਰਕਾਰ